0: رات کے لاسٹ میں داخل ہوتے ہی بلیک بورڈ پر ایک لمبی لکیر کھینچ دی اور کہا تم میں سے کون اس لکیر کو ہاتھ لگائے بغیر اسے چھوٹا کر سکتا ہے. ساری کلاس خاموش ہو گئی کیونکہ استاد نے ناممکن سی بات کہہ دی تھی. سب نے کہا ناممکن ہے, لکیر کو چھوٹا کرنے کے لیے اسے مٹانا پڑے گا, جو ہاتھ لگائے بنا ممکن نہیں ہو سکتا. استاد صاحب نے گہری نظروں سے طلبا کی جانب دیکھا اور کچھ بھی کہے بغیر بلیک بورڈ پر اسی لکیر کے نیچے ایک لمبی لکیر کھینچ دی, جس کے بعد سب نے دیکھ لیا پہلی والی لکیر چھوٹی نظر آ رہی ہے. استاد نے اس لکیر کو ہاتھ لگائے بنا اسے چھوٹا کر دیا تھا. طالب علموں نے آج اپنی زندگی کا سب سے بڑا سبق سیکھا تھا. جانتے ہیں کیا, دوسروں کو نقصان پہنچائے بغیر, دوسروں پر تنقید کیے بغیر, ان سے حسد کیے بغیر, ان سے آگے بڑھنے کا ہنر انہوں نے چند منٹس میں ہی سیکھ لیا تھا کہ اپنے آپ کو اخلاق میں, کردار میں, عمل سے دوسرے سے آگے بڑھا لو, تم خود بخود دوسروں سے بڑے نظر آنے لگ جاؤ گے. ونس اگین ویلکم کہیں گے اپنے تمام سامعین کو جی امیر پرخاش ایف ایم 88 کے لائیو اسٹوڈیو سے. پروگرام آن ایئر ہے سب دوست ہمارے, اور میں نے آج آپ سے پوچھا ہے کہ لیسن آف لائف, آپ نے زندگی سے کیا سبق سیکھا ہے, یہ آپ نے مجھے بتانا ہے. جناب یہ بتانے کے لیے آپ نے ڈائل کرنا ہے 03136165688. ایس ایم ایس کے لیے موبائل کے رائٹ میسج آپشن میں آپ نے ایم پی کے لکھنا ہے, ایک اسپیس دینا ہے, نام اور پیغام لکھ کر اپنا میسج روانہ کر دینا ہے. 8881 پر آپ کے پیغامات پہنچیں گے ہم تک, انہیں ہم شامل کریں گے اپنے پروگرام میں. تو آپ کے کالز کی جانب چلتے ہیں, دیکھتے ہیں لائن پر کون ہے ہمارے ساتھ. السلام علیکم. الحمد للہ میں ٹھیک ہوں بھائی, کون بات کر رہا ہے؟ ادا ویلکم کہیں گے, ٹاپک کے بارے میں کیا کہیں گے آپ؟
1: ٹاپک کے بارے میں باجی کچھ
0: چلیں, ٹھیک ہو گیا ادا, بہت شکریہ آپ شام نے پروگرام ہوئے. ادا آپ کی آواز مجھے ٹھیک سے نہیں سمجھ میں آ رہی, کہیے کیا کہنا آپ نے؟
1: باجی مجھے پہچانی میں ایسا کرو گانوں بتائی جو ممتاز مولائی جو.
0: میں ممتاز مولائی کا آلریڈی چلا چکی ہوں. اوکے بہت شکریہ آپ کا, تھینک یو سو مچ. آپ اگر پروگرام سنتے ہیں تو آپ کو علم ہونا چاہیے نا. ایک طرف آپ لوگ یہ کہہ رہے ہوتے ہیں ہم بہت شوق سے پروگرام سنتے ہیں اور آپ کو پتہ ہی نہیں ہوتا ہے کون سا سنگر میں پلے کر چکی ہوں. شاباش ہے آپ کو. اکثر ہمارے ساتھ ہی کہتی ہیں گلا ہائے السلام علیکم, کیسی ہوں میں؟ بہت اچھی. وعلیکم السلام. زبردست اسٹارٹ شو کا گل. لیسن آف لائف, زندگی میں کوئی اپنا نہیں ہوتا کسی کے لیے, چاہے کچھ بھی کر لیں اپنا آپ ہی اپنا ہوتا ہے. آئی اگری ود یو اکثر. بہت شکریہ آپ شام لے پروگرام ہوئی اور آپ نے ٹاپک کو فالو کیا, تھینک یو چندہ, بہت شکریہ. نیکسٹ کالر کی جانب جائیں گے. السلام علیکم.
2: وعلیکم السلام. جی بہن ماں غلام رسول مری میر پور خاص کاٹھڑی کا.
0: ادا ویلکم کہیں گے آپ کو, کیا کہیں گے آپ ٹاپک کے بارے میں؟
2: سسٹر میں کسی کو جو حق ہے وہ دیتا ہوں. مثال جو ناکے سے میر پور خاص کا کرایہ رشکے کا 30 روپے میں ٹی سی دیتا ہوں, بحث نہیں کرتا ہوں. 20 روپے لے لو, میرے پاس نہیں ہے. یہ عام 100 روپیہ کلو تو میں 100 ہی دیتا ہوں, یہ نہیں کہتا ہوں 80 روپیہ, یہ 90 روپیہ لے, یہ دیتا ہوں. میں نے جو حق ہے وہ اس کو دیتا ہوں.
0: چلیں یہ تو بہت اچھی بات ہے. آپ یہ کہتے ہیں کہ کسی کا حق نہیں رکھنا چاہیے, آپ نے یہ سبق سیکھا ہے زندگی سے.
2: بالکل بالکل بہن. کچھ میرا دوست بھی ہے
0: جی,
2: خالق لاشاری عزیز جروار قربان خاص کے لیے بیٹھ کے بدن پر سب کے سلام.
0: سب نہیں پا رہا. وعلیکم السلام, سیم ٹو یو, تھینک یو. اور جناب اچھی اچھی باتیں بھی مجھے آپ لوگوں سے سیکھنے کو مل رہی ہیں آج کے اس پروگرام میں. نیکسٹ کالر کی جانب جائیں گے. السلام علیکم.
3: وعلیکم السلام.
0: ادب آپ اسٹارٹ ہو جائیں, آپ نے ٹاپک سنا ہوگا, خوش آمدید کہتے ہیں آپ کو.
3: ہیلو
0: جی, کیا کہیں گے ٹاپک کے بارے میں؟ اچھا, کسی سے بھی زندگی میں دھوکہ نہیں کرنا چاہیے, آپ نے یہ سبق سیکھا ہے.
3: ہاں جی بالکل, جیسا دھوکھو کامیاب کون
0: تھی. چلیں یہ بھی اچھا پیغام ہے آپ کا. کیا نام ہے آپ کے دوستوں کے, یہ بھی بتا دیں.
3: ابھی دو پنجا نالا مسودہ ابھی سوار ہے, ابھی سونے کے غلام مسلم مریا قربان خاص کے لیے علی رضا لے جانے. ابھی کانوں والے ساتھ بتا جو فرزانہ پروین جو مجھے حق جو رومال.
0: چلیں نیوز کا پوئے تواں کے بدائیوں تا فرزانہ پروین. ٹھیک ہے ठीक अदा ओके. और न्यूज के बाद आप सुन लीजिएगा मैडम फरजाना परवीन को. और आप जो है नेक्स्ट कॉलर देखते हैं कौन है. अस्सलाम वालेकुम भाई. आप जो भी कोई हो प्लीज पहले रेडियो बंद कर लो या मुझसे फोन पे बात करो या रेडियो पे सुनो हमें. जी कौन बात कर रहा है. मैं आपकी कॉल कट कर रही हूँ क्योंकि आपने रेडियो खोला हुआ है. रेडियो बंद है आपका.
4: हेलो
0: जी कौन बात कर रहा है.
4: अभी आपका भाई सुलेमान
0: बहुत
4: भाई कार्तिक के बारे में यही बात करना चाहूँगा कि जिंदगी से बहुत कुछ सीखा है, बहुत कुछ सबक सीखे हैं, लेकिन उन पे अमल नहीं किया जा रहा. ये है कि किसी पे आंखें बंद के एतमाद नहीं करना चाहिए.
0: अन्ना एतबार नहीं करना चाहिए इंसानों पर.
4: मेरी आंखों की नजर कमजोर हो गई है. मैं लिखने पढ़ने से रह गया हूँ, उसी प्रोग्राम में शामिल नहीं हो सकता, लेकिन आपको सुनता जरूर हूँ.
0: अरे वाह अदा, लेकिन आपने अपनी तबीयत का ख्याल करना है, डॉक्टर को फॉलो किया करें. जिस भी डॉक्टर के पास से आप अपना ट्रीटमेंट करवा रहे हैं उसके बाद अमल करें.
4: काला मोतिया बताते हैं, उसका कोई इलाज नहीं बताते, नहीं हो रहा. कराची तक दिखाया है.
0: अल्लाह ताला आपको सेहत वाली
4: जिंदगी वाली नजर जो है ना वो मेरी नहीं है, बस अल्लाह का करम है कि बस
0: अल्लाह ताला आप पर हमेशा मेहरबान रहे. अपने अलावा दुनिया में आपको कभी भी किसी का मोहताज नहीं करे. और जिस मसले का आप शिकार हैं ये आसानी से आपका मसला इंशाल्लाह जल्द अज जल्द हल हो जाएगा. अल्लाह ताला से अच्छी उम्मीद
4: है.
0: अरे वाह जबरदस्त, हमारी तरफ से ढेरों ढेर प्यार बच्चियों के लिए. बहुत शुक्रिया अदा, थैंक यू.
4: और कोई गाना हमें इनको डेडिकेट करना.
0: चलें जी नेक्स्ट जो सॉन्ग है, अभी मैं पहले से ही सॉन्ग लगा के बैठी हूँ, जो भी है वो नायला और राहिला के लिए है. ठीक है जी.
4: ठीक है मेरो.
0: ओके अदा मेहरबानी तमाम जी. तमाम
4: डेडिकेट करना
0: जी,
4: उनके नाम लेकर, राहिला और राहिला के नाम लेकर उसको डेडिकेट करना.
0: चलें ठीक है. ठीक ओके ओके जी. यार ये हमारे बहुत ही पुराने लिसनर हैं अदा सुलेमान पहोड़ भाई हमारे, और इनके लिए आप सबने दुआ करनी है. इन समय तमाम लोगों के लिए दुआ करनी है. जो भी लोग बीमार हैं रब सबको सेहत वाली ज़िंदगी दे, सबको अपनी हिफ्ज़ो अमान में महफूज रखे. नायला राहिला मुझे सुन रही हैं इस वक्त, तो जनाब नायला और राहिला आपके लिए स्पेशल ये वाला गीत.
5: कुछ ऐसा लगे
0: हूँ कल आप, कल क्या लिखा है, बट कल आप आई नहीं. कल तो मैं नहीं आती, इतवार को तो छुट्टी होती है. मैंने आपको फर्स्ट टाइम मैसेज किया है. और ओके आरजू फ्रॉम मीर प्रकाश, चलें कोशिश करेंगे ये सॉन्ग अगर मुझे मिला तो मैं प्ले कर दूंगी. ठीक है ओके बहुत शुक्रिया आरजू, थैंक यू. और आपने ये सॉन्ग एंजॉय करना है आप तमाम लिसनर्स ने, क्योंकि इसी ट्रैक के बाद होगा न्यूज और कमर्शियल ब्रेक. इन तमाम ब्रेक्स के बाद दोबारा आपको ज्वाइन करते हैं.